0: इस आदमी को तो दीवानगी का आरजा है, तो इसके बारे में कुछ मुद्दत इंतजार करो।
1: قال رب انصرني بما كذبون
0: نوح نے کہا کہ پروردگار انہوں نے مجھے جھٹلایا ہے تو میری مدد کر
1: فأ